0: روشنی ہے جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پر شاندار تدریسی عمارت
1: قرآن
0: علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجو ہی مظہر اسکول سسٹم محراب پور جی وزٹ کریو ودیق رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم محراب پور کانٹیکٹ نمبر 3018654
2: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल चौक पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ते जिला आसिम हुसैन आराई 03073592120
3: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामूह वदन बोटा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन MA DHMS सिंध RHMP इस्लामाबाद होम्योपैथिक कंसल्टेंट फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर

0: بسم اللہ الرحمن الرحیم اسیں اسا مخاطب آئے ہوں جی مہرہ پر ایف ایم 94 تا پروگرام صحت جی گال سان کرے حاضر خدمت اواں جو پینجو میزبان حاکم علی جسکانی سامن جی خوش تے جان خوش جی واہے تے جان واہے صحت آہے تے سب کچھ آہے ائی اساں جی بھی یہی دعا ہے تواں جتے بھی ہو جو شال آباد ہو جو خوش ہو جو کدیں بھی دکھیو ڈی نہ دسو سکھن جو ہمیشہ ہم سن ساتھ رہے دکھ ہمیشہ ہم کا کوہیں دور ہوجن پروگرام صحت جی گال میں اساں جی اسٹوڈیو میں موجود ہوں سنجا مشہور و معروف ڈاکٹر ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ جی مختلف بیماری بابت اواں کے جان ڈینا ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن سب کا پہرے اسیں ڈاکٹر صاحب کے خوش آمدید چونداسی ڈاکٹر صاحب جو خاص مہربانی آہن لائیو کال جو نمبر بھی اواں کے اسا نوٹ کرائنداسی 0301-9186-51 اساں جو نمبر آہے تمام بذریعہ لائیو کال بھی شامل تھی سکو تھا ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر آہن ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن آہن گردے پتے مسانے جی پتھری جو بغیر آپریشن جے کامیاب علاج کیا ونے تو سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور ادھ متھے جو سور ان کے علاوہ فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو ان سبنی مختلف بیماریوں جو مردن توڑے عورتوں جے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن ڈاکٹر صاحب کی خوش آمدید چوندا ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جو پینجو قیمتی وقت کڑھی کرے اساں جے اسٹوڈیو میں چن تھا ڈاکٹر صاحب السلام علیکم
1: وعلیکم السلام
0: ڈاکٹر صاحب ٹھیک ہے تو بھی ٹھیک ہے اواں جی
1: جی سے اللہ تعالی جائے سو
0: اج کیڑے موضوع بابت جان دینا اساں جے معزز بدھندڑن کے
1: اعوذ باللہ من الشیطان جی بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پر سب تعریف ہوں رب پاک جو جکو اسا کے جارے تو خرائے تو روزی دے تو خوشی دے تو اے سب دین زمینی آسمانی آفتن خان محفوظ رکھے تو اساں پروگرام سچی گال جکو بر وقت ٹائم تے نشر تھیندو ہے اساں کلینک جرمن ہومیوپیتھک کلینک کے خبر ہے تا ہفتے جا 6 دی جمعہ چھنچر آچر سومر انگار جو ڈی کلینک بند ہوں ہے اربع خمیس مہراپور شہر میں کوٹری روڈ ساموں ودھن پوٹرا پیٹرول پمپ تے موجود ہوں ہے ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی ان میں مینشن کرنے والا ہوں تو ہفتے جا 3 ڈی اساں جی چیک اپ فیس فری رکھل ہوں ہے جمعہ جو ڈی چھنچر جو ڈی آچر جو ڈی ان کے علاوہ ہر اساں جی کلینک جے حساب سے جکی بھی بیماریوں ہوں دیوں ہیں سبنی جو جے کو کامیاب علاج کیا ویندو ہے ان کے بارے میں ایکڑی ننڈی جان ہے پانچ پروگرام سچی گال جے حوالے سان جے کی پیش کرنا ہوں اجو کے پروگرام جے حوالے سان جے کدے چھو جو اساں وہ ایشوز کھنی دے ہوں جے کے روزمرہ جی زندگی میں پیشنٹس اساں وٹ جے کو ایسو ایندا ہیں یا اساں سان جے کو ایسو شیئر کندا ہیں یا جے کو ایسو کلینک تے چیک اپ وغیرہ کرائیندا ہیں تو ان میں خاص کر ڈٹھو ویندو ہے تے جی اج کل جے کو اساں نوجوان طبقو ہے تو ان میں میموری لاس کے حوالے سے یعنی جکی ایکڑی یادگیری کن کے یادگیرو گھٹ رہن ایکڑو عمر سے گڈو گڈ تھیندو ہے او تے ایکڑی عام ایکڑو پروسیس ہے کن کے عمر سے گڈو گڈ دسو تا جی عمر ودندی ہے تا ظاہر یا تا فرق اچ ویندو ہے یادگیری مانو کے گھٹ رہندی ہے نظر گھٹ تھی ویندی ہے یا وارن جو اچھو تھین یہ ایکڑو عام پروسیس ہے لیکن ایکڑو جڑے عمر پانچ مطلب اوتری پانچ ہے ان کے باوجود جے کو ہے سو مانو ینگ ہے ینگ ایج میں جڑے یادگیری جو گھٹ جی ون تا ان جا بیا خوڑ سارا اسباب ہیں خوڑ سارا اسباب مثلاً ڈسو ایکڑو غذا جو صحیح نہ وٹھن ننڈ جو صحیح نہ اچن یا اسٹریس وٹھن یا کو حادثہ تھن یا کہیں لمبے عرصے تائیں کچھ اڑیوں میڈیسنس استعمال کرن جن جو اثر دماغ تے جکو اسو پے جی ویندو ہے یا اج کل اسا جو نوجوان طبقو گھنو طور تے جکو اسو تھا ڈسو جے کہ نشہ وار شیوں تھن تھیو گھٹکو وغیرہ استعمال کن تھا یا شراب نوشی سگریٹ نوشی جو استعمال کرن یا زیادہ موبائل جو استعمال یہ دماغ تے گالیوں اثر انداز کن تھیو جے جے کرے بھی جکو ہے سو میموری لاس جو ایشوز جکو ہے سو ودھن نہیں تھیندا ہیں ان کے حوالے سے ہومیوپیتھک میں ایک کامیاب علاج اساں وٹ جکو ہے سو थींदो आहे होम्योपैथिक मेडिसन्स जे हवाले सां जेको ॾींदा आहियूं जंहिंसां जेको आहे सो पेशेंट बिल्कुलु सही थियो वञे. लेकिन इन जे लाइ पेशेंट खे घुरिजे त ख़ुदि जेको आहे हाणे मेमोरी लॉस जा हिकिड़ा खोड़ सारा मतिलबु ज़हर हिकिड़ी निशानियूं हूंदियूं आहिनि. मिसाल कंहिंखे रूटीन में कंहिंखे मिसाल हिकिड़ी वेसर थींदी आहे, लेकिन को माण्हू रोज़ानो कंहिंसां मिले थो उनजो नालो विसरी वञणु इवन एतिरे क़दुरु सीवियर केसिस में थींदो आहे जो माण्हू खे पंहिंजो घर बि यादि न रहंदो आहे त मां जेको आहे सो कहिड़े पासे वेंदो हिकिड़ी शइ वठण आहे, लेकिन उहो उते पहुची जेको आहे सो वरी जेको आहे सो यादि कंदो आहे त मां कहिड़ी शइ वठी आयमि वरी वापसि. इहे हिकिड़ी रूटीन में इहो वेसर जो हिकिड़ो सिस्टम आहे, वेसर जो हिकिड़ो नमूनो आहे. इन जे करे जेकी हाज़िर दिमाग़ी थियण ऐं यादगिरी जो पको रहण या जेके नंढा ॿार स्टूडेंट्स रहंदा आहिनि जेके जिन खे सही यादगिरो न रहंदो आहे ऐं उहे कोशिश कंदा आहिनि त असां सुठे तरीक़े सां यादगिरी पढ़ूं ऐं सुठे तरीक़े सां असां मार्कूं खणूं त उन्हनि खे इहे जेके प्रॉब्लम्स रहनि था त उन्हनि जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में अहिड़े क़िस्म जूं मेडिसिन्स आहिनि जेके ज़हनी जेकी तवानाई आहे उन्हनि खे बरक़रार रखनि था जंहिंसां जंहिंजे करे जेको आहे सो जेकॾहिं कंहिंखे न वीकनेस थिए थी, दिमाग़ी वीकनेस थिए थी, या जेको आहे सो मिसाल ॻाल्हि जो नज़र जी कमज़ोरी आहे या वक़्त खां अॻे अछा वार थी वञनि था, इहो सॼो जेको आहे सो दिमाग़ी कमज़ोरी जे हवाले सां उन जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में कामयाबु इलाजु आहे. घरेलू ॾसनि जे हवाले सां असां ख़ासि करे इन हवाले में बादाम वॾो रोल करे थी. बादाम मां अक्सर दोस्तनि खे ॿुधाईंदा त 5-7 दाणा रोज़ाना राति जो पाणी में पिसाए रखजनि, सुबुह जो नेराने जेको आहे सो उहे खाइणु घुरिजनि. उन सां काफ़ी अफ़ाको अची वेंदो आहे, काफ़ी इम्प्रूवमेंट अची वेंदी आहे. या जेके अलॻि से जेको आहे सो जीअं सौंफ, मिसरी, बादाम इन्हनि जो सफ़ूफ ठाहे ऐं चमच सुबुह शाम इस्तेमालु करण सां उहो बि दिमाग़ जी जेके तवानाई आहे उन्हनि खे वधीक बरक़रार रखंदा आहिनि. जी सर,
0: तमामु घणी महिरबानी डॉक्टर साहिबु. सामिन मूंखे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जी महिरा पर FM 94 तां लाइव पेश कयो पियो वञे. डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, सीनियर लेक्चरर, नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाबशाह असांजे स्टूडियो में मौजूदु आहिनि, जेके मुख़्तलिफ़ बीमारियुनि बाबति मालूमात ॾेई रहिया आहिनि, ॼाण ॾेई रहिया आहिनि. तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था, कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां मालूमात वठी सघो था. 0301-2196-8151 असांजो लाइव कॉल जो नंबर आहे. डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, सिंध जो मशहूरु मरूफ़ डॉक्टर, होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन. गुर्दे, पिते ऐं मसान जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कनि था. इन खां अलावा पायल्स आहिनि या जेकॾहिं गले जो गुदूद वधियलु आहे, नक जी हॾी वधियलु आहे, उनजो बि बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि. संधनि जो सूरु आहे, जोड़नि जो सूरु, गोॾनि जो सूरु, कुंदरग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, मथे जो सूरु या अधु मथे जो सूरु आहे, कन जो सूरु आहे, घटि ॿुधो था, शुगर आहे, ब्लड प्रेशर, हेपाटाइटस बी, सी, गुर्दनि जो इन्फेक्शन आहे, चहिरे जो रंगु सांवरो आहे, चहिरे जी ख़ारिश आहे, फट, फुरड़ियूं, ॿारनि में कद जो न वधणु, औरतुनि में वज़न जो न वधणु, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि. डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछरु, आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप, कोटली कबीर रोड, मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि. डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, अवां कंहिं बि वक़्तु राबितो करे सघो था. 0301-2196-8151. डॉक्टर साहिबु, तव्हांजी असांजी कचहरी जारी ऐं सारी रहंदी. इन ई मौज़ू खे अॻिते वधायूं था त जीअं मेमोरी लॉस जी मां ॻाल्हि कई, ख़ासि तौर ते एजिड माण्हू जी मेमोरी लॉस थिए थी या उनखे मथे में फेरी अचे थी, उन बाबति कुझु ॼाण ॾींदा.
1: मां ॻाल्हि कई त हिकिड़ो आम प्रोसेस हूंदो आहे, हिकिड़ो माण्हू खे जेको उमिरि रसीदा थी वेंदा आहिनि त उन्हनि खे जेको आहे सो वीकनेस रहंदी आहे या मेमोरी लॉस थी वेंदी आहे. त बाक़ी ॿियो नौजवाननि जे हवाले सां मां पुछो, वॾनि जे हवाले सां त बिल्कुलु उहो त हिकिड़ो उमिरि जो हिसो आहे, उमिरि जे हिसाब सां जेको आहे सो दिमाग़ी कमज़ोरी थी वेंदी आहे, दिमाग़ी कमज़ोरी घणी थी वेंदी आहे जंहिंजे करे नज़र जी कमज़ोरी थी वेंदी आहे या जेको आहे सो मिसाल ॻाल्हि जो हिकिड़ो मेमोरी घणी लॉस थी वेंदी आहे या घणनि खे मग़ज़ ते बोझ रहंदो आहे ऐं उन्हनि खे जेको आहे सो घणनि खे वर्टाइगो थींदो आहे यानी दिमाग़ी चकर थींदो आहे. त इहो बि सभु दिमाग़ जी ई कमज़ोरी जेको आहे सो में शुमारु हूंदो आहे ऐं उनजी बि होम्योपैथिक में चाहे हिकिड़ो यंगेस्ट हुजनि चाहे ओल्ड एज हुजनि उन्हनि जे लाइ बि जेको आहे सो होम्योपैथिक में हिकिड़ी कामयाबु ट्रीटमेंट मौजूदु आहे जंहिंसां जेको आहे सो उन्हनि जी मेमोरी लॉस बि जेको आहे सो हूंदी आहे. उन जा बि खोड़ सारा असबाब हूंदा आहिनि, हिकिड़ो वक़्त जे गॾोगॾु दवाउनि जो कुझु असरात हूंदा आहिनि, कुझु कंहिंखे डायबिटिक हूंदी आहे, शुगर जे करे जेको आहे सो बीमारी घणनि जी लॉस थी वेंदी आहे, ब्लड प्रेशर कंहिंखे रहंदो आहे या का अहिड़ी ॿी बीमारी रहंदी आहे जंहिंजे करे बि जेको आहे सो दिमाग़ ते असरात थींदा आहिनि, उन जे लाइ बि जेको आहे सो असां वटि कामयाबु इलाज मौजूदु आहे। अहिड़ो को बि पेशंट आहे त बिल्कुलु असां सां रुजू करे सघनि।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो आवाज़। फेसबुक ज़रिए जेके दोस्त गॾु आहिनि परवानो ज़ुल्फ़कार ख़ासि कैली ॻोठ दुबी ख़ासि कैली ख़ासि असां गॾु आहिनि। डॉक्टर साहिबु लिखनि बि तमामु बहितरीन प्रोग्राम आहे, असांजो पुराणो ॿुधंदड़ बि आहे ॻोठ दुबी ख़ासि कैली तालका ठर मीरवा जा ई दोस्त आहिनि। भलीकार चवंदा साईं क़ुर्बान मेमण साहिबु एडवोकेट असां गॾु आहिनि, साईं खे बि भलीकार चऊं था। जेके दोस्त प्रोग्राम खे पसंदि कनि पिया ऐं उन्हनि दोस्तनि जे लाइ ख़ासि तौर ते इहे प्रोग्राम जेके पेशंट हज़रात आहिनि, मरीज़ आहिनि, जेके मुख़्तलिफ़ वक़्तनि वक़्तनि जिन खे हिकिड़ो फ़ाइदो पियो आहे, जेके अवां ॾस ॾींदा आहियो या जेके इलाज कराए ठीकु थी विया आहिनि, शिफ़ा ॾियण वारी ज़ात यकीननि अलाह सांजी आहे, अलाह ताला जी ज़ात शिफ़ा ॾींदी आहे, इलाज डॉक्टर कंदो आहे। सभिनी अवां खे ॿुधाईंदा हलूं प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो ही आवाज़ अव्हांजे समायतुनि ते पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु आहिनि, जेकी अव्हांखे सिहत बाबति मालूमात ॾेई रहिया आहिनि। डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, सिंध जो मशहूरु मारूफ़ डॉक्टर, जेको हर अरबा ख़मीस जुमो छंछरु आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। डॉक्टर साहब हर जुमे छंछर ऐं आचर ते यानी हफ़्ते जा 3 ॾींहं चेकअप फीस जेकी आहे उहा बिल्कुलु फ्री हूंदी आहे, उहा चेकअप फीस कंपनी जे तरफ़ां हूंदी आहे, कंपनी अफोर्ड कंदी आहे, बर्दाश्त कंदी आहे। त जीअं जेके अफोर्ड नथा करे सघनि, जेके चेकअप फीस बि बर्दाश्त नथा करे सघनि, त उहो उहे माण्हू उहे बेपहुच माण्हू फ़ाइदो हासिलु करे सघनि। ऐं तव्हांखे इहो नोट कराईंदा हलंदासीं, तव्हांखे मेडिसिन आहे जेकी दवा आहे उहा स्टोर तां वठणी हूंदी आहे। प्रोग्राम सिहत जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो ही आवाज़ तव्हांजे समातुनि ताईं पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर, हाणे अव्हांखे इस्लामाबाद, कराची या हैदराबाद वञण जी ज़रूरत न आहे, नवाबशाह वञण जी ज़रूरत न आहे, उहो ई डॉक्टर अव्हांजे शहर मेहरापुर में वेठो आहे, मेहरापुर जे सराउंडिंग में जिते जिते असांजो आवाज़ पहुचे थो, ठरी मीरवा हुजे, सुई गैस हुजे, पीर वसण हुजे, हिंगोर जा कोटड़ी कबीर, हालाणी, कंटियारो, लाखा रोड या इन खां अलावा ॿिया जेके बि करोंडी, पक्का चांग, जेके मुख़्तलिफ़ शहर आहिनि, नारे वारा, चुंडके वारा, उन्हनि सभिनी जे लाइ इहा हिकिड़ी सहूलियत आहे। सेठार जा, राणीपुर वारा, उन्हनि जे लाइ हिकिड़ी नंगरेजनि वारा, कुंभनि वारा या कोडजी वारा जेके आहिनि उन्हनि जे लाइ हिकिड़ी सहूलियत आहे। त अव्हांजो मशहूरु डॉक्टर, तमामु वॾी लेवल जो जेको डॉक्टर आहे, उहो अव्हांजे शहर मेहरापुर में अचे थो ऐं अव्हां उन खां इलाज करायो। का बि बीमारी लाइलाज नाहे, अव्हांखे मायूस नाहे थियणो। प्रोग्राम सिहत जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो आवाज़। होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन असांजे स्टूडियो में मौजूदु, अव्हांखे सिहत बाबति ॼाण ॾेई रहियो आहे। प्रोग्राम आहे सिहत जी ॻाल्हि। माहिर अमराज़ गुर्दे, पिते ऐं मसान जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कयो वञे थो। संधनि जो सूरु, जोड़नि, गोॾनि जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, निछू, मथे जो सूरु, अधु मथे जो सूरु, नज़र जी कमज़ोरी, कन जो वहणु, कन जो सूरु, घटि ॿुधण में अचणु, फालिज, खंघि, टीबी, मादे जो सूरु, मादे जी अल्सर, तिरी जो वधणु, जिगर, हेपाटाइटस बी, सी या इन खां अलावा चेहरे जो रंगु सांरो आहे, चेहरे जी ख़ारिश, फटु, फुरड़ियूं, ॿारनि में कद जो न वधणु, औरतुनि जो वज़न न वधणु, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाज कंदा आहिनि। 0301-2196-851 असांजो लाइव कॉल जो नंबर आहे। 0301-2196-851 ते तव्हां असांजे प्रोग्राम में कॉल करे शामिल थी सघो था, कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां मालूमात वठी सघो था। डॉक्टर साहिब जूं ख़ासि महिरबानियूं आहिनि। डॉक्टर साहिबु, जेकी पित जी पथरी थींदी आहे पाण या गुर्दनि जी पथरी आहे, जेके माना उन्हनि खे ऑपरेशन जी ज़रूरत न आहे, जीअं नक जी हॾी वधियलु आहे, गले जा गुदूद वधियलु आहिनि, या मां ॾिसो पाइल्स जो इलाजु कंदा आहियूं, अहिड़ी मुख़्तलिफ़ बीमारियूं आहिनि जेके माना एलोपैथिक में ईअं उन्हनि खे ऑपरेशन कयो वञे थो, उन्हनि जो इलाजु सिर्फ़ु ऑपरेशन ॿुधायो वञे थो। पर अव्हां वटि होम्योपैथिक में ख़ासि तौर ते जेके मरीज़ सिहतयाब थियनि था ऐं तव्हांखे व्यूज़ ॾेई वञनि था, जेके अव्हां व्यूज़ हिते हलाईंदा आहियो, त उन बारे में अव्हां छा चवंदा?
1: جی سی بالکل ان حوالے سے جی مختلف مثال گال جو کڑو شٹی کا پین کے کن رگ جو سور ہوندو ہے رگ بلاک ہوندی ہے پائلس ہے وری جو کو ایسا مثال کڈنی سٹون ہوندی ہے گال بلڈر سٹون ہوندی ہے پروسٹیٹ گلینڈ ہوندو ہے انن جو ہومیوپیتھک میں اتری صلاحیت موجود ہے جے کی بغیر آپریشن جے ان جو کامیاب علاج موجود ہوندو ہے مثال جس گردے جی پتھری ہے چاہے ہکڑی ہوجے چاہے جو سو جتنی بھی ہوجن بائی ایم ایم ہوجے یا وی ایم ایم ہوجے وہ بالکل اسانٹ وہ پیشنٹس جا ویوز ان حوالے سے جنہیں ان کے فرق پہ ہے تو وہ خود جو ہے سو ویوز فیڈ بیک ڈیندا ہے لائیو اچھی بھی فیڈ بیک ڈیندا اساں وٹ بھی اچھی ویوز ریکارڈ کرائے ویندا اڑے طریقے سے گال بلیڈر اسٹون ہے گال بلیڈر اسٹون میں بھی چاہے پتو پتھرن سے بھرجی وجے چاہے بائی ایم ایم کا ٹری ایم ایم جو اسٹونس ہوجن وہ جو ہے سو گری ختم تھی ویندی صرف صرف ہومیوپیتھک جرمن میڈیسنس کے حوالے سے جو اصا کامیاب علاج کرتا ہوں کامیاب ٹریٹمنٹ ڈیندا ان میں کافی جو سو فرق پہ جی ویسے ہے چاہے بواسیر کے حوالے سے گال کئی تو وہ بھی جو ہے سو یعنی آپریشن کے بغیر آپریشن کے ہومیوپیتھک دواؤں سے بالکل کلیئر تھی ویسے ہے چاہے پروسٹیٹ گلینڈ کھے گدود ہے پروسٹیٹ کھینچو ودھیل ہے ان جو بھی بغیر آپریشن ہرنیا جو آپریشن ہرنیا بھی اصا بغیر آپریشن جو سو کامیاب علاج موجود ہے چاہے مثال گال جو ایکڑو مختلف بھی موروسی جی بھی بیماری ہوں ہیپاٹائٹس بی ہیپاٹائٹس سی یا چاہے جو سو دم ہے کھینچے پرانو ان جو بھی اصل کامیاب ٹریٹمنٹ استھما کے حوالے سے الرجی کے حوالے سے کامیاب علاج موجود ہے یا سائنوسائٹس کھینچے نک جی ہڈی کے متھا گوشت وری ویسا ہے یا ٹرانسلائٹس گلے جا گدود ودی ویندا ان جو بھی میڈیکل میں آپریٹ تھی ہے گلے جا گدود آپریٹ کرے جو سو کڑیا ویندا
0: تاج موضوع کے اگتے ودائی ہلدی پہ وقت ہے کمرشل بریک جو تو پہ ہلوں تھا کمرشل بریک کی طرف سمن وقت ہے کمرشل بریک جو پہ ہلوں تھا کمرشل بریک کی طرف گرگر جو بدھا رہو جی مہراپور ایف ایم 94 پروگرام صحت کی گال

0: کمرشل بریک بعد ایک دفعہ بیہر اواں سبنی سجلن کے پروگرام میں بھلی کار چونداسیں پروگرام صحت جی گال چھے مہرا پر ایف ایم 94 تن لائیو پیش کر پی ونے اواں جو پینجو میزبان حاکم علی جسکانی اواں سان گڈ آہے اساں جے اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیماریوں بابت جان دیندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جے کو پنجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں ایندا آہن ائی اچن تھا 0301-2196-851 لائیو کال نمبر ہے تو اسانجے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا ڈاکٹر منظور حسین میمن صاحب اسانجو سندھ جو مشہور و معروف ڈاکٹر ہے ڈاکٹر صاحب کے بھلی کار چونداسیں خوش آمدی چونداسیں 0301-2196-851 کال کرے پروگرام میں شامل تھی سکو تھا ڈاکٹر صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چنچر آچر سومر تے یعنی ہفتے جا چھ ڈی صبح جو دہیں کا شام پنجے وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا ہن کا بھی بیماری لا علاج ناہی اواں کے بالکل بھی مایوس نہ تھو مایوسی کفر ہے تین کرے کدیں بھی مایوس نہ تھو ہر بیماری جو ڈاکٹر صاحب وٹ علاج ہے لا علاج مریض بھی جے ہوں جن کے ڈاکٹر لا علاج کرے چھڑا ایون کراچی تے ویندا فری گری وری ڈاکٹر صاحب وٹ ایندا اڑے مریضن بابت اساں ڈاکٹر صاحب کا پچھنداسی ڈاکٹر صاحب کافی مریض جے لا علاج تھی کرے اچن تھا اواں جی میموری مطابق جے اواں اج جو موضوع آلریڈی میموری ہے تمہیں کافی مریض اڑا یاد ہوں جے لا علاج تھی ہوجن وی تاہاں وٹ صحت یاب تھی ہوجن اڑا کہ اساں کے بدھائی دو مریضن کے حوالے سے
1: جی سائیں بالکل کھوڑ سارا پیشنٹس کافی اساں انہاں جا ویوز بھی لائیو جو ایف ایم تے لیا سی یا جے لائیو ایف ایم تے بھی جو اسو کال کرے بدھائی دا خاص کرے جکڑے تا مشہور واقعے میں پوچھنو تا مثال جی تا گال بلیڈر اسٹون جی گال کی تا گال بلیڈر اسٹون پیشنٹ جن کے 20 mm جی گال بلیڈر اسٹون ہوئی تا انہ جی ماشاء اللہ جو سو وہ اسٹون خراج تھی وئی یعنی ختم تھی وئی ان میں ماشاء اللہ وہ بالکل صحت یاب تھی پانا ویوز بھی دئی ہو اڑے طریقے سے کڈنی اسٹون جی ہتدا عموماً سو خاص کر جے بھی پیشنٹ ماشاء اللہ آئندا ان کے اساں ہومیوپیتھک کے حوالے سے میڈیسنس ڈیندا تو ان میں کافی فرق پیجی ہے اڑی طریقے سے کچھ گزرل ٹائم جا کچھ واقعات ہیں مثلا دادو شہر میں امورو جدید کلینک ہوئی تو ہوتے دادو شہر جو ہوا شمبانی بھروچ پیشنٹ ہوا ان لیڈیز پیشنٹ کے پریگننٹ ہوئی ان کے 8 اسٹون جو ہے سو 10 mm جا مختلف سائزز جی ہوئی کہ 6 mm 8 اسٹون ہوئی جی ماشاء اللہ ان کے ڈاکٹر نے آپریٹ کیا لیکن انہوں نے آپریٹ کیا ہو لیکن انہوں نے جدید ان کی پریگنینسی جو 9th منتھ ہو جدید سیزر تھی تو بعد میں ہی سو وی ان الگ سے آپریشن کرے سکوں تھا لیکن الحمد للہ کچھ پیشنٹ اصا کا دوا وی ان کے بدایا ان کے دوا ڈنی سی تو الحمد للہ ان باری باری جو سو یعنی ود ان منتھ میں ان جو 8 اسٹون جو سو نکری ویو وہ پیشنٹ جو سو بچاڑی کافی ساری اصل دعاؤں بھی ڈیندا ویا بھی کھوڑ سارا پیشنٹس ان موکل یہ نہ صرف کڈنی اسٹونس کے حوالے سے جی بغیر آپریشن کے حوالے سے گال کرجیے پائلس کی تو پائلس میں بھی اڑا پیشنٹ کھوڑ سارا جے بغیر آپریشن تھی چاہے فسٹولا ہوجائے چاہے پائلس ہوجائے وہ ان جا ختم تھی یا گدور کے حوالے سے گال کئی سی تو گدور میں بھی گھنے کے پروسٹیٹ گلینڈ جنوب ودی ویسے ہے ان جو اصا جو میں 40-40, 60-60 mm 100-100 ملی گرام تھی ویسا وہ بھی جو ہے سو ماشاء اللہ اصا بالکل پیشنٹ صحیح تھی سو یہ ایکڑی شفا کی گال ہے شفا اللہ تعالیٰ کے ہاتھ میں ہے لیکن گال ہے ہومیوپیتھک دوا کے حوالے سے تو وہ تھی پہنچائی سی یا نک کی ہڈی جو گوشت ودی ویسا ہے ان جو بھی جی ساجر قصو بھی اصل کھولو سی گال اد میں رہی وی تو چاہے ٹرانسلائٹس ہوجن یا گلے جا گدود ہوجن تو ان جو بھی جدید اصا بیسیکلی ایکڑا نیزل پلپس جے الرجی کے کرے جو ریشو نک میں اچھی ویسا ہے پوئے وہ گدودن کی صورت اختیار کرے ان جی جدید اصل میڈیسنس ڈیندا ہوں تا अलहमदिल्ला उहे बि जेको आहे सो बिल्कुलु उन्हनि जी एलर्जी बि ख़तमु थी वेंदी आहे ऐं उहे गदूद बि ख़तमु थी वेंदा आहिनि छो जो उन्हनि जे ॾिसो हिकिड़ो नाज़ुक मसइलो हूंदो आहे जॾहिं उहो जा गदूद निकिरी ईंदा आहिनि त न हू साह सही खणी सघंदा आहिनि न वरी जेको आहे सो सही ॻाल्हाए सघंदा आहिनि उन्हनि खे न बिल्कुलु नास बंदि हूंदी आहे राति जो सुम्ही न सघंदा आहिनि अहिड़े क़िस्म जे मरीज़नि खे जेके अहम निशानियूं हूंदियूं आहिनि उनखे एलर्जी न छॾींदी आहे खूंगरा उन्हनि जा आम हूंदा आहिनि ऐं जॾहिं अव्हांखे ख़बर आहे त जॾहिं उन्हनि जो नक जी जेके गदूद वधी वेंदा आहिनि उनजे करे छो जो ईयर नोज़ थ्रोट हिकिड़ो ई रस्तो हूंदो आहे कन नक ऐं गले जो पोइ जॾहिं उहो रेशो ॻणंदो आहे या गदूद ठही वेंदा आहिनि त पोइ उन्हनि खे कननि ते बि ताड़ी चढ़ी वेंदी आहे यानी उहे कननि खां न ॿुधी सघंदा आहिनि ऐं कननि खां बि रेशो वरी ॻणणु शुरू थी वेंदो आहे ऐं उहो ई रेशो वरी जेको आहे सो जॾहिं कन ब्लॉक थी वेंदा आहिनि त वरी गले जे तरफ़ जेको आहे सो कंदा आहिनि पोइ यानी वरी गले में हुननि खे जेको आहे सो इहो जेको आहे सो जंहिंखे निडियलेस बि चऊं ज़ुकाम थी वेंदो आहे या चेस्ट कंजेक्शन थी वेंदी आहे बलगम पोइ उन्हनि जो न निकिरंदो म्यूकस ठही वेंदो आहे त उनजो बि असां वटि होम्योपैथी उन अहिड़े क़िस्म जे पेशंट्स जे लाइ फ़िलहालु फर्स्ट एड तौर ते मां ॿुधाईंदो आहियां त उन्हनि खे गरम पाणी जी भाप जेको आहे सो वठणु घुरिजे या गरम पाणी सां जेको आहे सो उन्हनि खे गराड़ा करणु घुरिजनि ऐं गरम पाणीअ सां जेको आहे सो नमक विझी उनजो नक साफ़ु करणु घुरिजे त इहा हिकिड़ी फर्स्ट एड आहे लेकिन उनजो मुकमल ट्रीटमेंट होम्योपैथिक में छो जो ऑपरेट माण्हू केतिरो कराईंदो ऑपरेट कराइण खां पोइ बि इहे केसिस ॾिसण में आहिनि चाहे साइनोसाइटिस जा हुजनि चाहे ट्रांसलाइटिस जा हुजनि ऑपरेशन कराइण खां पोइ बि जेको आहे सो वरी उहे साॻई जेको आहे सो उन्हनि जा गदूद वधी वेंदा आहिनि ऐं इहो ई हाल साॻोई स्टोन्स जो बि हूंदो आहे तव्हां चाहे स्टोन कढायो बि ऑपरेट करायो लेकिन ऑपरेशन खां बाद में बि जेको आहे सो वरी स्टोन्स ठही वेंदा आहिनि असांजो होम्योपैथिक दवाउनि में इहो ई जेको आहे सो हिकिड़ी मौजज़ाना करामतूं रखियल हूंदियूं आहिनि त जॾहिं हिकिड़ी त ऑपरेशन खां बग़ैर पथरी निकिरींदी आहे लेकिन दवा अहिड़ो कमु करे वेंदी आहे त वरी उहा पथरी न ठहंदी आहे यानी एतिरा पंहिंजा असरात छॾे वेंदी आहे सो इन हवाले सां होम्योपैथिक दवा तमामु जेको आहे सो आई त होम्योपैथिक दवा जो को बि साइड इफ़ेक्ट कोन्हे को हिकु त अव्हांखे फ़ाइदो जेको आहे सो यानी जड़ खां वठी मर्ज़ खे ख़ात्मो कराईंदी आहे ऐं हिन जो को बि साइड इफ़ेक्ट कोन्हे को त पोइ असां छो न जेको आहे सो उन रस्ते ते अचूं जेकी असांखे को फ़ाइदो ॾिए ऐं को नुक़सान खां अलावा जेको आहे सो फ़ाइदो ॾिए सो उहो आहे होम्योपैथिक दवा होम्योपैथिक दवा हींअर त जग जहान में मशहूरु आहे ऐं जेके बि असांजा जेको से मशाला चाहे हिते चाहे जेको आहे हींअर ॿाहिरि काफ़ी सारा पेशेंट आहिनि जेके असां वटि होम्योपैथिक मेडिसिन्स ते ई जेको आहे सो हूंदा आहिनि
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि शी मेहरापुर एफ एम 94 जो ई आवाज़ तव्हां जे समातुनि ते पहुचे पियो डॉक्टर मंज़ूर हुसैन मेमण साहिब सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह असांजे स्टूडियो में मौजूदु आहिनि जेकी मुख़्तलिफ़ बीमारियुनि बाबति तव्हांखे ॼाण ॾेई रहिया आहिनि डॉक्टर साहिब जो ख़ासि महिरबानी मोहबतूं आहिनि जो पंहिंजो क़ीमती वक़्तु कढी करे डॉक्टर साहिब असांजे स्टूडियो में ईंदा आहिनि अव्हांखे हाणे कराची नवाब शाह हैदराबाद या इस्लामाबाद वञण जी ज़रूरत नाहे उहो ई सिंध जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे 0301-2196-851 असांजो लाइव कॉल जो नंबर आहे होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशन सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु गुर्दे जी पथरी आहे मसाने जी पथरी आहे ऐं इन खां अलावा गले जा गुदूद वधियल आहिनि या नक जी हॾी वधियल आहे उनजो बग़ैर ऑपरेशन जे इलाज कयो वञे थो अव्हांखे ऑपरेशन कराइण जी का बि ज़रूरत नाहे कॾहिं बि अव्हांखे मायूस न आहे थियणो गोॾनि में सूरु आहे संदनि में सूरु आहे जोड़नि जो सूरु आहे नक कन गलो पुराणो नज़लो निछो मथे जो सूरु अधु मथे जो सूरु नज़र जी कमज़ोरी कन जो वहणु कन जो सूरु घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फालज खंघ टीबी मादे जो सूर मादे जी अल्सर त्री जो वधण जिगर हेपाटाइटिस बी सी गुर्दनि जो इन्फेक्शन मर्दनि ऐं औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिब कामयाबु इलाज कंदा आहिनि डॉक्टर साहिब हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं डॉक्टर साहिब मरीज़नि जो इलाज कंदा आहिनि हर जुमे छंछर ऐं आचर ते यानी हफ़्ते जा 3 ॾींहं डॉक्टर साहिब जी जेकी चेकअप फीस हूंदी आहे उहा बिल्कुलु फ्री हूंदी आहे बिल्कुलु मुफ़्त हूंदी आहे जेका जर्मन फ्रेंचाइज़ वारा बर्दाश्त कंदा आहिनि जेके डॉक्टर साहिब जी फीस बि अफोर्ड नथा करे सघनि उन्हनि जे लाइ इहा हिकिड़ी फैसिलिटी रखी वई आहे डॉक्टर साहिब जे तरफ़ां डॉक्टर साहिब जी जेकी कंपनी आहे उन जे तरफ़ां जीअं उहा डॉक्टर साहिब खे पंहिंजो चेकअप कराए सघनि इहा ॻाल्हि अव्हांखे ज़रूरु ॿुधाईंदासीं नोट कराईंदा हलंदासीं वक्त अवां के दवा स्टोर ता वठणी हुंदी आहे। प्रोग्राम सेहत जी गाल जी मेहरापुर एफएम 94 जो ही आवाज अवां जे समातुन तई पहुंचे पयो। डॉक्टर मंजूर हुसैन मेमण साहब असां जे स्टूडियो में मौजूद आहिन जेकी मुख्तलिफ़ बीमारियुनि बाबति अवां के जान ॾेई रहिया आहिनि। 0301-9196-851। डॉक्टर साहब के भलिका चवंदासीं खास महिरबानी आहिनि डॉक्टर साहब जूं जो पंहिंजो कीमती वक़्त कढी करे असांजे स्टूडियो में डॉक्टर साहब आया आहिनि। ऐं डॉक्टर साहब जी इहा हिकिड़ी मोहबत आहे जो पंहिंजो कीमती वक़्तु कढी करे असांजे स्टूडियो में ईंदा रहनि था। उर्दू बि ख़ासि कली खां परवानो ज़ुल्फ़कार अली ख़ासि कली साहिब जूं ख़ासि महिरबानियूं मोहबतूं आहिनि। प्रोग्राम आहे सिहत जी ॻाल्हि, तव्हां असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था। 0301-9196-851 ते कॉल करे ऐं शामिलु थी सघो था। प्रोग्राम सिहत जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो ही आवाज़। डॉक्टर साहब पंहिंजे मौज़ू खे अॻिते वधाईंदा हलूं था। इन खां अलावा ॿिया जेकी मुख़्तलिफ़ असांजा प्रोग्राम में माना जेकी मरीज़ आहिनि या जेके व्यूज़ ॾींदा रहनि था उन्हनि जे बारे में असीं जीअं तव्हां गुर्दे जी इन जी मसाने जी पथरी जी ॻाल्हि कई इन जी पिते जी पथरी जी, ख़ासि तौर ते माण्हू चवंदा आहिनि त साईं पिते जी पथरी नाहे निकिरी सघंदे ऐं तव्हां वटि ॾिसो हिकिड़ो होम्योपैथिक में निकिरी वञे थी, त इन जे लाइ अवां छा सजेस्ट कंदा आहियो ख़ासि तौर ते ट्रीटमेंट खां अलावा जेकॾहिं उन्हनि खे थिए थो या वरी जेकॾहिं पितो माण्हू कढराए था अचनि पिया उन्हनि सां वरी मादे जो मसइलो थी थो वञे पियो, उन्हनि खे छा चवंदासीं?
1: तमामु ज़बरदस्त ॻाल्हि आहे ऐं वाक़ई बिल्कुलु सही ॻाल्हि आहे त जॾहिं पितो जेके असांजा फैट्स हूंदा आहिनि उहो पितो अख़राज कंदो आहे, पर जॾहिं पितो पंहिंजो कमु छॾे वेंदो आहे या पितो जॾहिं रिमूव थी वेंदो आहे त पोइ सारो प्रॉब्लम सॼो लोड जेको आहे सो न मादे ते अची वेंदो आहे ऐं पोइ मादो हमेशह डिस्टर्ब रहंदो आहे। उन जे करे पेशंट खटियूं खटियूं ढकारियूं उनखे ईंदियूं आहिनि, वात में पाणी अची वेंदो आहे, पेट फूलजी वेंदो आहे ऐं हां में सूरु पवणु शुरू थी वेंदो आहे। इहा तकलीफ़ ख़ासि करे राति जे टाइम में जेको आहे सो उन पेशंट खे थींदी आहे। जिन खे इहे थींदड़ आहिनि उहे ज़रूरु जेको आहे सो इन ॻाल्हि खे नोटिस कंदा हूंदा त उन्हनि खे इहा तकलीफ़ राति जे टाइम में ऐं तमामु हिकिड़ी दर्दनाक तकलीफ़ थींदी आहे ऐं तमामु घणी तकलीफ़ जॾहिं वञी उहो हॉस्पिटलाइज थींदा आहिनि, ड्रिप्स वग़ैरह लॻंदियूं आहिनि ऐं इंजेक्शन्स वग़ैरह, तॾहिं उनखे आराम मिलंदो आहे। लेकिन होम्योपैथिक में जेको आहे सो जॾहिं ट्रीटमेंट ॾिनी वेंदी आहे त उन में इहो गाल ब्लैडर खे रिमूव करण जो सवाल ई पैदा न हूंदो आहे, छो जो इहे स्टोन्स जेको आहे सो निकिरी वेंदा आहिनि ऐं गाल ब्लैडर पंहिंजी असल सूरत में हूंदो आहे ऐं वरी पेशंट जेको आहे पेशंट जो मादो सही तरीक़े सां कमु कंदो आहे। सो इन जे करे ई जेको आहे सो अच्छा जेकी तव्हां पुछो त जेकॾहिं इलाज खां अलावा जेकी देसी ॾसनि जे हवाले सां असां ॻाल्हि कयूं त ॾिसो कुदरत जेको आहे सो उनजी हर शइ में शिफ़ा रखियलु आहे। जीअं मिसाल जैतून जो तेल आहे, अल्ला ताला जैतून जो ज़िक्र क़ुरान शरीफ़ में कयो आहे ऐं जैतून जे तेल में शिफ़ा आहे। अहिड़े तरीक़े सां 40 ॾींहनि ताईं हिकिड़ो कामयाबु नुस्ख़ो मां हमेशह ॿुधाईंदो ईंदो आहियां ऐं हाणे त जेको आहे सो हर को अव्हांखे ॿुधाईंदो बि हूंदो त 40 ॾींहनि ताईं जेकॾहिं हिकिड़ो चमचो सुबुह जो नेराने नीम गरम गिलास पाणी में अवां जेको आहे सो हिकु चमचो जैतून जो तेल, हिकु चमचो माखी ऐं हिकु चमचो लीमे जो रस जो मिलाए तव्हां पीआरींदो पेशंट खे त उहो